0: अब खबरें तफसील से। भारत और ऑस्ट्रेलिया ने सिविल एटमी इश्तराक के अपने समझौते को नाफिज करने से इत्तेफाक कर लिया है, जिससे भारत को यूरेनियम बरामद करने की राह हमवार हो गई है। दोनों मुल्कों ने वजीर आजम नरेंद्र मोदी और ऑस्ट्रेलिया के उनके हममनसब एंथनी एल्बनीज के दरमियान बातचीत के दौरान दिफाई और बहरी सिक्योरिटी ताल्लुकात को मुस्तहकम बनाने के लिए अहम इकदाम का भी ऐलान किया है। कल मेलबर्न में तीसरी भारत ऑस्ट्रेलिया सालाना सरबराह मीटिंग के अहम नतीजों में दिफाई और सिक्योरिटी इश्तराक के बारे में मुश्तरका ऐलानिया और बहरी सिक्योरिटी तावुन से मुतालिक खाका शामिल हैं। बातचीत के बाद एक मुश्तरका अखबारी बयान में वजीर आजम नरेंद्र मोदी ने कहा कि भारत बहरुल काहिल महज दो समंदरों के संगम का मकाम नहीं, बल्कि इससे भारत और ऑस्ट्रेलिया जैसी हम ख्याल जमहूरी मुल्कों की मुश्तरका उमंगों की अक्कासी होती है।
1: हमारे मैरिटाइम सिक्योरिटी कोलैबोरेशन रोडमैप से इंडो पैसिफिक में हमारे साझा प्रयासों को नई ताकत मिलेगी। हम शिप बिल्डिंग, शिप रिपेयर और मेंटेनेंस में भी मिलकर आगे बढ़ेंगे। फ्रेंड्स, आज हमने कई क्षेत्रीय एवं अंतर्राष्ट्रीय मुद्दों पर भी विस्तार पूर्वक चर्चा की।
0: बाद में मीडिया को जानकारी देते हुए खारजा सेक्रेटरी विक्रम मिश्री ने कहा कि तरफेन ने भारत को ऑस्ट्रेलिया की तरफ से यूरेनियम की तवील मुद्दती सप्लाई के लिए इंतजामी समझौते को हतमी शक्ल दी है। उम्मीद है कि इस मुआहदे से माहौलियात के लिए साजगार भारत का तवानाई प्रोग्राम मुस्तहकम हो सकेगा और नेट जीरो के उसके मकासद को तकवियत मिलेगी।
2: The two countries have similar aspirations and a shared approach to ensure a free, open and prosperous Indo-Pacific region. One of the key outcomes today, adoption of the Joint Declaration on Defence and Security Cooperation, as well as an India-Australia Maritime Security Collaboration Roadmap. We also have the administrative arrangement for enabling the supply of uranium from Australia to India.
0: बाद में मेलबर्न में भारतीय बिरादरी के लोगों से खिताब करते हुए वजीर आजम नरेंद्र मोदी ने कहा कि जल्द से जल्द दुनिया की चोटी की तीन मईशतों में से एक बनने की भारत की ख्वाहिश ज्यादा तरक्की ज्यादा कामयाबी के मंत्र पर मबनी है।
1: 21वीं सदी का भारत आज विकसित होने के लक्ष्य पर काम कर रहा है। ये वो भारत है जो कहता है ग्रो मोर एचीव मोर। हम 140 करोड़ एस्पिरेशन से भरे राष्ट्र है। हम अधीर है, बेसब्र है। हम दुनिया की सबसे तेजी से बढ़ती इकोनॉमी है, लेकिन हम जल्द से जल्द दुनिया की टॉप थ्री इकोनॉमी बनना चाहते हैं।
0: ऑपरेशन सिंदूर का जिक्र करते हुए जनाब मोदी ने कहा कि इस कार्रवाई से दहशतगर्दी मुखालिफ कार्रवाई अंजाम देने के लिए भारत के अंदरून मुल्क तैयार करदा दिफाई निजाम की सलाहियत और उसके मौसर होने का मुजाहिरा हुआ।
1: भारत के डिफेंस प्लेटफॉर्म की कैपेबिलिटी और क्रेडिबिलिटी दुनिया देख रही है। आपने ऑपरेशन सिंदूर के दौरान डेमो तो देख ही लिया होगा। धमाके आतंकियों के अड्डों पर हो रहे थे और गुंज पूरी दुनिया में सुनाई दे रही थी।
0: जनाब मोदी ने कहा कि भारत ऑस्ट्रेलिया साझेदारी नई बुलंदी पर पहुंच गई है और इसमें मुश्तरका अकदार अवाम से अवाम के मजबूत राबतों और मुख्तलिफ अहम शोबों में इश्तराक में वसत का अहम रोल है। वजीर आजम ने भारतीय बिरादरी के 10 लाख अफराद को बाहमी ताल्लुकात का एक अहम सुतून करार दिया। इस मौके पर इजहार ख्याल करते हुए ऑस्ट्रेलिया के वजीर आजम एंथनी एल्बनीज ने भारतीय बिरादरी को दोनों मुल्कों के दरमियान एक जीते जागते पुल से ताबीर किया।
3: The energy that we feel in here tonight defines the Australia-India partnership. It is an enthusiasm and a dynamism that drives the positivity and promise of our two nations and peoples.
0: वजीर आजम नरेंद्र मोदी ने आज मेलबर्न में अपोजिशन के लीडर एंगस टेलर से मुलाकात की। नामानिगार ने बताया है कि दोनों रहनुमाओं ने दो तरफा ताल्लुकात और सियासी इश्तराक पर तबादले ख्याल किया। पेश है एक रिपोर्ट।
4: ये मीटिंग वाज़ेह इशारा करती है कि ऑस्ट्रेलिया की पार्लियामेंट में भारत ऑस्ट्रेलिया ताल्लुकात को दोनों अहम पार्टियों की किस कदर तायद हासिल है। स्ट्रेटजिक शराकत दारी में तआवुन पर इत्तेफाक करते हुए हिज़्ब इख्तिलाफ के रहनुमा ने वज़ीरे आज़म नरेंद्र मोदी को अपने मुल्क का सच्चा दोस्त करार दिया और मुल्क की सालमियत के तहफ़्फ़ुज़ और भारत बहरुल काहिल खित्ते में इस्तेहकाम के लिए ताल्लुकात को फ़रोग़ देने की तायीद की। اعلیٰ سطحی ملاقات کے نتائج کی حمایت کرتے ہوئے اپوزیشن لیڈر ٹیلر نے پرامن مقاصد کے لیے بھارت کو آسٹریلیائی یورینیم فراہم کرنے اور بین الاقوامی شمسی اتحاد جیسے تکنیکی تعاون کے اقدامات کی بھی تائید کی۔ یہ بات چیت سیاسی تبدیلیوں کے باوجود سیکیورٹی اور توانائی کے اہم شعبوں میں مسلسل اور مستحکم تعاون کو یقینی بنانے کی عکاسی کرتی ہے۔ میلبرن سے سہاس رام کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں عبدالواحد۔
0: وزیر اعظم نریندر مودی آسٹریلیا کے وزیر اعظم اینتھنی البنیز کے ہمراہ آج تاریخی میلبرن کرکٹ گراؤنڈ ایم سی جی گئے۔ اس موقع پر جناب مودی نے کہا کہ ان کے دورے سے بھارت آسٹریلیا تعلقات میں اسپورٹس ڈپلومیسی کے بڑھتے ہوئے رول کی عکاسی ہوتی ہے۔
1: بھارت آسٹریلیا میچ کا رومانچ اور دوسرا یہ احساس کہ دونوں دیشوں میں کرکٹ کیول ایک کھیل نہیں لیکن ایک ساجا جنون ہے۔ لیکن آج یہاں کوئی لاسٹ اوور فنش کا پریشر نہیں ہے، آج یہاں کیول کھیل کی خوشی ہے، ہماری مترتا کی گرم جوشی ہے اور فیوچر چیمپئنز کی انرجی ہے۔
0: نیوزی لینڈ متارکی منا رہا ہے جو امید، یادوں اور نئی شروعات کی علامت کا ماوری نیا سال ہے۔ اس موقع پر وزیر اعظم نریندر مودی نیوزی لینڈ کا تاریخی دو دن کا دورہ شروع کر رہے ہیں، جو پچھلے تقریباً 40 سال میں کسی بھارتی وزیر اعظم کا پہلا دورہ ہے۔ نیوزی لینڈ میں نئے سال اور جناب مودی کے دورے سے اس دن کی اہمیت اور بڑھ گئی ہے۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
5: آکلینڈ میں وزیر اعظم کا استقبال کرنے کے لیے تیاریاں زور و شور سے جاری ہیں۔ وہاں آباد بھارتی افراد کے ساتھ ساتھ نیوزی لینڈ کے کئی لوگ بھی روایتی ماوری استقبال کیا اورا مودی کے ساتھ ان کا خیر مقدم کرنے کے منتظر ہیں۔ نیوزی لینڈ کے مالی اور آب و ہوا کی تبدیلی کے محکمے کے وزیر، خواتین، نوجوان، کاروباری رہنما، تعلیمی اور کمیونٹی ارکان جناب مودی کے اس دورے کو بھارت نیوزی لینڈ تعلقات میں ایک نئے دور کے آغاز کے طور پر دیکھ رہے ہیں۔ ان کا یہ ماننا ہے کہ اس سے تجارت، تعلیم، سرمایہ کاری، کھیلوں اور ثقافتی تبادلوں کے شعبے میں اشتراک مزید مستحکم ہوگا۔ بھارتی برادری کے ارکان کا کہنا ہے کہ تقریباً 40 سال بعد بھارتی وزیر اعظم کا یہ دورہ ان کے لیے بڑے فخر اور گہرے جذبات کا لمحہ ہے۔ نیوزی لینڈ کے لوگوں کا بھی کہنا ہے کہ وزیر اعظم کا یہ دورہ دونوں ملکوں کے درمیان دوستی اور ساجیداری کو مزید مستحکم بنانے کا موقع فراہم کرتا ہے۔ آکلینڈ سے منجو مینا کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں شمیم عرفان۔
0: وزیر اعظم نریندر مودی 3 ملکوں کے دورے کے تیسرے اور آخری مرحلے میں نیوزی لینڈ کے 2 دن کے دورے پر آج آکلینڈ پہنچ رہے ہیں۔ جناب مودی نیوزی لینڈ کے اپنے ہم منصب کرسٹوفر لکسن کے ساتھ بات چیت کریں گے۔ دونوں لیڈر باہمی تعلقات کے تمام تر پہلوؤں کا جائزہ لیں گے، جس میں گزشتہ 2 سال میں خاص طور پر تجارت، کامرس اور دفاع کے شعبے میں نمایاں پیش رفت ہوئی ہے۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ مرکزی وزیر داخلہ امت شاہ نے کہا ہے کہ ایک محفوظ سرحد، خوشحال سرحدی خطہ اور مستعد معاشرہ مل کر ملک کو محفوظ بنا سکتے ہیں۔ نئی دلی میں سرحدی اضلاع کے پولیس سپرنٹینڈنٹ کی ایک کانفرنس سے خطاب کرتے ہوئے وزیر داخلہ نے یہ بات کہی۔ جناب شاہ نے کہا کہ حکومت ملک میں دراندازی کو مکمل طور پر ختم کرنے کے لیے ایک متحرک طریقہ کار قائم کر رہی ہے۔ انہوں نے کہا کہ وزیر اعظم نریندر مودی کی قیادت والی حکومت نے سرحد پر بنیادی ڈھانچے میں سائنسی طور پر 400% کا اضافہ کیا ہے۔ درخشا گاؤں پروگرام کا حوالہ دیتے ہوئے وزیر داخلہ نے کہا کہ اس پہل کے تحت مائیگریشن کو روکنے، روزگار کے مواقع پیدا کرنے اور حکومت کی فلاحی اسکیموں کے 100% نفاذ کو یقینی بنانے کے لیے اقدامات کیے جا رہے ہیں۔ مہاراشٹر کے وزیر اعلیٰ دیویندر فڈنویس نے ریاست کے لیے یکساں سول کورٹ کا مسودہ تیار کرنے کی خاطر سپریم کورٹ کے ریٹائرڈ جسٹس رنجنا دیسائی کی سربراہی میں ایک 7 رکنی کمیٹی تشکیل دینے کا اعلان کیا ہے۔ کل مہاراشٹر قانون ساز اسمبلی میں انہوں نے یہ اعلان کیا۔ وزیر اعلیٰ نے کہا کہ بھارتی آئین میں سرکار کی پالیسی سے متعلق رہنما اصول ہر ریاست پر زور دیتے ہیں کہ وہ یکساں سول کورٹ کے نفاذ پر غور کرے۔ یہ کمیٹی آئندہ 6 ماہ کے اندر ریاستی سرکار کو اپنی رپورٹ پیش کرے گی۔ اتراکھنڈ میں آج بھی موسلادھار بارش کا سلسلہ جاری رہنے کا امکان ہے۔ موسمیات محکمے نے کئی ضلعوں کے لیے شدید سے لے کر انتہائی شدید بارش کے امکان کے مدنظر الرٹ جاری کیا ہے۔ اس وارننگ کے تناظر میں کئی ضلعوں میں آج اسکول اور آنگن واڑی مراکز بند کر دیے گئے ہیں۔ مشہد میں امام رضا بارگاہ میں ایران کے سابق رہبر اعلی آیت اللہ علی خامنائی کی تدفین ہوئی اور اس میں ہزاروں کی تعداد میں لوگ شامل ہوئے. ان کے سب سے بڑے بیٹے سید مصطفیٰ خامنائی نے ان کی

0: सांगीतिक कार्यक्रमपछि श्रोता अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रेलियाको आफ्नो ऐतिहासिक अनि महत्वपूर्ण राजकीय यात्रा आधिकारिक रूपमा पूरा गर्नुभएको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले वन्दे मातरमले स्वतन्त्रता सेनानीहरूको कतिपय पुस्तालाई साहस त्याग र आशाका साथ प्रेरित गरेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले एक सुरक्षित सीमा, समृद्ध सीमा क्षेत्र र एक सचेत समाज मिलेर देशलाई सुरक्षित बनाउन सकिने बताउनु भएको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले सरकारले E85 इन्धन ल्याउने योजना बनाएको बताउनु भएको छ र केन्द्र सरकारले उच्च एल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रेलियाको आफ्नो ऐतिहासिक अनि महत्वपूर्ण राजकीय यात्रा आधिकारिक रूपमा पूरा गर्नुभएको छ। यस भ्रमणले भारत अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारीको भविष्य अनुरूप नयाँ दिशा र बलियो आधार प्रदान गरेको छ। भ्रमणका क्रममा दुई देशबीचको कूटनीतिक, आर्थिक र सुरक्षा सम्बन्ध नयाँ उचाइमा पुगेको छ। यो भ्रमण भारत अस्ट्रेलिया प्रमुख कार्यकारी मञ्चबाट सुरु भयो, जहाँ व्यापारिक नेताहरूले वर्ष 2022 आर्थिक सहयोग र व्यापार सम्झौताबाट द्विपक्षीय व्यापारमा 55% वृद्धिको स्वागत गरे। यस गतिलाई अघि बढाउनका लागि प्रधानमन्त्री श्री नरेन्द्र मोदी अनि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले विस्तृत आर्थिक सहयोग सम्झौतामा वार्तालाई द्रुत गतिमा अघि बढाउन सहमति व्यक्त गर्नुभयो। अस्ट्रेलियाबाट भारतलाई दीर्घकालीन युरेनियम आपूर्ति सुनिश्चित गर्न प्रशासनिक व्यवस्थालाई अन्तिम रूप दियो। दुवै देशहरूले स्वतन्त्र र खुल्ला हिन्द प्रशान्तका लागि रक्षा र सुरक्षा सहयोगमा संयुक्त घोषणा पत्र र समुद्री सुरक्षा सहयोगको ढाँचा स्वीकार गरेको छ।
2: यह बैठक इस बात का स्पष्ट संकेत देती है कि ऑस्ट्रेलिया की संसद में भारत ऑस्ट्रेलिया संबंधों को दोनों प्रमुख राजनीतिक दलों का व्यापक और मजबूत समर्थन प्राप्त है। रणनीतिक साझेदारी के प्रति अपनी प्रतिबद्धता को दोहराते हुए नेता प्रतिपक्ष ने प्रधानमंत्री नरेंद्र मोदी को ऑस्ट्रेलिया का सच्चा मित्र बताया। दोनों देशों के बीच संबंधों को प्रगाढ़ बनाने के महत्व को रेखांकित करते हुए उन्होंने कहा कि यह सहयोग राष्ट्रीय संप्रभुता की रक्षा और हिंद प्रशांत क्षेत्र में शांति, सुरक्षा तथा स्थिरता बनाए रखने के लिए अत्यंत महत्वपूर्ण है। शिखर वार्ता के प्रमुख निष्कर्षों के अनुरूप श्री टेलर ने शांतिपूर्ण उद्देश्यों के लिए भारत को ऑस्ट्रेलिया यूरेनियम के निर्यात का समर्थन किया। मेलबर्न से सुहास राम की रिपोर्ट के साथ समाचार कक्ष से जया भारती।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले निस्वार्थ कर्म मानवताको सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा संस्कृत सुभाषितम साझा गर्नुहुँदै श्री मोदीले भन्नुभयो, सेवा र समर्पणको यस भावनाबाट प्रेरित भएर देश प्रत्येक नागरिकको जीवन सुधार्ने संकल्पका साथ अघि बढ़िरहेको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले वन्दे मातरमले स्वतन्त्रता सेनानीहरूको कतिपय पुस्ताहरूलाई साहस त्याग र आशाका साथ प्रेरित गरेको बताउनु भएको छ। आज सिमला स्थित भारतीय उन्नत अध्ययन संस्थानद्वारा आयोजित स्थायी प्रदर्शनी वन्दे मातरम एक यात्राको उद्घाटन अनि सरदार पटेलको दृष्टिकोण एकीकरण एकता र संघीयता सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभयो। उपराष्ट्रपति श्री राधाकृष्णनले सरदार वल्लभ भाई पटेललाई भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्नुहुँदै भन्नुभयो, सरदार पटेलले एक राष्ट्र एक संविधान र साझा राष्ट्रिय भविष्यको बलियो जग स्थापित गर्नुभएको छ।
3: Today, Bharat is marching confidently towards the vision set by our Honorable Prime Minister, a Viksit Bharat by 2047. National integration, cooperative federalism and unity in diversity remain as relevant as ever. Sardar Vallabhbhai Patel ji believed for a rich, diverse country like India, a strong center was essential to maintain unity and security.
1: केन्द्रीय गृहमन्त्री अमित शाहले एक सुरक्षित सीमा

0: समृद्ध सीमा क्षेत्र र एक सचेत समाज मिलेर देशलाई सुरक्षित बनाउन सकिने बताउनु भएको छ। उहाँले भन्नुभएको छ, पलायन रोक्न, रोजगार सिर्जना गर्न र जीवन्त ग्राम कार्यक्रम अन्तर्गत सरकारी कल्याणकारी योजनाहरूको शत प्रतिशत कार्यान्वयन सुनिश्चित गर्न प्रयास भइरहेको छ। उहाँले देशलाई पूर्ण रूपमा घुसपैठ मुक्त बनाउन सरकारले बलियो प्रणाली बनाइरहेको जानकारी दिनुभएको छ। श्री शाहले हिजो नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले वैज्ञानिक रूपमा सीमा बुनियादी ढाँचा विकासमा 400% वृद्धि गरेको बताउनु भएको छ।
1: विगत 12 सालमा एक वैज्ञानिक दृष्टिकोण के साथ सीमा सुरक्षा के लिए काम हुआ है। सबसे पहले बॉर्डर इंफ्रास्ट्रक्चर पर राजस्व खर्च होना, इसकी प्रायोरिटी चिन्हित करना और चिन्हित प्रायोरिटी पर इंफ्रास्ट्रक्चर को बढ़ाना। हम पीछे मुड़कर देखते हैं तो 2013 का बॉर्डर इंफ्रास्ट्रक्चर और आज के बॉर्डर इंफ्रास्ट्रक्चर में 400% का परिवर्तन है। बॉर्डर सुरक्षा की पहली जो रिक्वायरमेंट थी, बॉर्डर के इंफ्रास्ट्रक्चर को मजबूत करना, इसको सरकार ने बहुत अच्छे तरीके से किया है।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर कुवेतको भ्रमण पूरा गरेर ओमान पुग्नु भएको छ। ओमानको विदेश मन्त्रालयका महानिर्देशक शेख अहमद अल मस्कारीले उहाँलाई स्वागत गर्नुभयो। डाक्टर जयशंकर कतार, बहराइन, कुवेत, ओमान, न्यूयोर्क र ब्रसेल्सको 11 दिवसीय भ्रमणमा हुनुहुन्छ। ओमानको भ्रमण पूरा गरेपछि उहाँले न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषदको 2028-29 कार्यकालका लागि भारतको आधिकारिक अभियान शुरू गर्नुहुनेछ। वित्त मन्त्री निर्मला सीतारमणले भारत आफ्नो कुशल कार्यबल, बलियो संस्थाहरू र नवाचार पारिस्थितिकी तन्त्रको कारण वैश्विक क्षमता केन्द्र जीसीसीको लागि रुचाइएको गन्तव्यको रूपमा उदयरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा भारतीय उद्योग परिसंघद्वारा आयोजित राष्ट्रिय जीसीसी व्यापार शिखर सम्मेलन 2026 सम्बोधन गर्नुहुँदै सुश्री सीतारमणले भन्नुभयो, देशमा 2100 भन्दा अधिक वैश्विक क्षमता केन्द्रहरू छन्, जसमा 23 लाख पेशेवरहरू प्रत्यक्ष रूपमा कार्यरत छन् र लगभग 100 अरब अमेरिकी डलरको वार्षिक राजस्व उत्पन्न गर्दछ। नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले दोस्रो पटक पनि 50% भन्दा अधिक विद्युतको माग स्वच्छ ऊर्जाले पूरा गरेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री जोशीले 6 जुलाईमा 50.2% बिजुली आपूर्ति नवीकरणीय स्रोतहरूबाट भएको बताउनु भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले वर्ष 2047 विकसित भारतको लक्ष्य हासिल गर्न देश निर्माण प्रक्रियामा साझेदार बन्न बुद्धिजीवीहरूलाई आह्वान गर्नुभएको छ। हिजो हैदराबादमा आयोजित बुद्धिजीवी सम्मेलनलाई सम्बोधन गर्नुहुँदै जेपी नड्डाले केन्द्र सरकारको शासन सबका साथ, सबका विकास, सबका विश्वास र सबैका लागि न्यायको सिद्धान्तमा आधारित रहेको बताउनुभयो। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले सरकारले E85 इन्धन ल्याउने योजना बनाएको बताउनु भएको छ। जुन मानक E20 पेट्रोल भन्दा प्रति लिटर 20 रुपियाँ सस्तो हुनेछ। उहाँले भन्नुभएको छ, E85 केवल वाहनहरूको लागि मात्र उपलब्ध हुनेछ, जुन विशेष रूपमा यस इन्धनको प्रयोगको लागि डिजाइन गरिएको हो। एक निजी समाचार च्यानललाई दिएको अन्तर्वार्तामा पेट्रोलियम मन्त्री श्री पुरीले प्रस्तावित कदम उपभोक्ताहरूलाई आर्थिक राहत प्रदान गर्ने र साथसाथै सरकारको इथानोल कार्यक्रमलाई अगाडि बढाउने उद्देश्य रहेको बताउनुभयो। सोसल मिडिया प्लेटफर्म वाट्सएपले युजर नेम फिचर लागू गर्ने विषयमा सरकारलाई आफ्नो प्रतिक्रिया बुझाएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्रालयका अनुसार मेटाको स्वामित्वमा रहेको सोसल मिडिया प्लेटफर्मबाट हिजो राति जवाफ प्राप्त भएको थियो र हाल यसको जाँच भइरहेको छ। यसै महिनाको पहिलो दिनमा सरकारले मेटालाई भारतमा वाट्सएपमा युजर नेम फिचर लागू गर्ने विषयमा सूचना जारी गरेको थियो। केन्द्र सरकारले उच्च एल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरेको छ। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले इथाइल एल्कोहल भएको औषधिको लागि अनुसूची के अन्तर्गत लाइसेन्सको आवश्यकताबाट वर्तमान छोड समाप्त गरेको छ। मन्त्रालयले जारी गरेको सूचना अनुसार 30 मिलिलिटर भन्दा अधिक मात्रामा 12% भन्दा अधिक इथाइल एल्कोहल भएका सबै औषधिमा अब छोट दिने छैन। त्यस्ता औषधिले औषधि तथा प्रसाधन सामग्री अधिनियम 1940 अन्तर्गत आवश्यक लाइसेन्स लिनु पर्नेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार सुन्नुहोस् पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रेलियाको आफ्नो ऐतिहासिक अनि महत्वपूर्ण राजकीय यात्रा आधिकारिक रूपमा पूरा

गर्नुभएको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले वन्दे मातरमले स्वतन्त्रता सेनानीहरूको कतिपय पुस्तालाई साहस त्याग र आशाका साथ प्रेरित गरेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले एक सुरक्षित सीमा, समृद्ध सीमा क्षेत्र र एक सचेत समाज मिलेर देशलाई सुरक्षित बनाउन सकिने बताउनु भएको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले सरकारले E85 इन्धन ल्याउने योजना बनाएको बताउनु भएको छ र केन्द्र सरकारले उच्च एल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।

0: श्रोतालयले सुन्नुभयो स्वदी फाइभाको आवाजलाई। शब्द थियो शरण राईको अनि संगीत गणेश कुमार घिसिङको।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवाद तथा वाचन आरती ठकुरी। विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमण। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। अस्ट्रेलियाका प्रधानमन्त्री श्री एन्थोनी अल्बानिज एमपीको निमन्त्रणामा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 8-10 जुलाई 2026 मेलबर्न नाममा तेस्रो अस्ट्रेलिया भारत वार्षिक शिखर सम्मेलनको लागि अस्ट्रेलियाको भ्रमण गर्नुभयो, जुन कुलीन राष्ट्रका वुरुन्ड जेरी वोई वुरुङ र बुनुरुङ बुन उरुङ जनताको परम्परागत भूमि हो। प्रधानमन्त्री मोदीले 9 जुलाई 2026 शिखर सम्मेलनमा भाग लिनुभयो। सरकारी भवनमा आइपुगेपछि भारतीय प्रधानमन्त्रीलाई प्रधानमन्त्री अल्बानिजले न्यानो औपचारिक स्वागत गर्नुभयो। दुई राष्ट्रहरू बीचको लामो समयदेखिको मित्रतालाई स्मरण गर्दै जुन ऐतिहासिक सम्बन्ध, जनता जनता सम्बन्ध, साझा रणनीतिक हित र एकअर्काप्रति पारस्परिक सम्मान गर्दै दुई नेताहरूले द्रुत गतिमा विकसित हुँदै गइरहेको विश्वव्यापी वातावरणमा उदीयमान चुनौतीहरूको जवाफ दिन भारत अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारी सीएसपीलाई अझ सुदृढ र विस्तार गर्ने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरे र हाम्रो साझा क्षेत्रको शान्ति समृद्धि र स्थिरताको लागि लाभदायक सहयोगका नयाँ क्षेत्रहरू अन्वेषण गरे। प्रधानमन्त्रीहरूले परामर्श र सहयोग बढाउन वार्षिक रक्षा मन्त्रीहरूको संवाद स्थापनाको स्वागत गर्नुभयो। उहाँहरूले पारस्परिक रसद समर्थन व्यवस्था अन्तर्गत रक्षा अभ्यास र आदान प्रदानको बढ्दो आवृत्ति र जटिलतालाई सन्तुष्टिपूर्वक उल्लेख गर्नुभयो। उहाँहरूले रक्षा साझेदारी अब सबै क्षेत्रहरूमा भइरहेको विषयमा खुशी व्यक्त गर्नुभयो र बहुपक्षीय साझेदारहरू सहित अन्तर सञ्चालनशीलतालाई गहिरो बनाउने महत्वमा जोड़ दिनुभयो। भविष्यका लागि तयार सैन्य कर्मचारीहरूका लागि व्यावसायिक सैन्य शिक्षा, संयुक्त अनुसन्धान, वार गेमिङ र क्षमता निर्माण पहलहरूको महत्वलाई स्वीकार गर्दै दुवै प्रधानमन्त्रीहरूले व्यावसायिक सैन्य शिक्षामा सहयोगलाई सुदृढ पार्न जारी प्रयासहरूलाई हाइलाइट गर्नुभयो। नेताहरूले दुवै देशका सैन्य शिक्षा संस्थाहरू बीचको सम्बन्धलाई निरन्तर सुदृढ पार्न प्रोत्साहित गरे। दुवै नेताहरूले 2028-2029 अस्ट्रेलियाली रक्षा कलेजमा भारतबाट भ्रमण गर्ने सैन्य प्रशिक्षकको नियुक्तिको अपेक्षा गरेका थिए। उहाँहरूले जेनरल रावत भारत अस्ट्रेलिया युवा अधिकारी आदान प्रदान कार्यक्रमको चौथो पुनरावृत्तिको अस्ट्रेलियाले आयोजना गर्ने स्वागत गर्नुभयो। प्रधानमन्त्रीहरूले हाम्रो अर्थतन्त्रमा ऊर्जा सुरक्षा र स्रोत सहकार्यको बढ्दो महत्वमा जोड़ दिनुभयो। उहाँहरूले भरपर्दो किफायती र दिगो ऊर्जा आपूर्तिलाई समर्थन गर्न सहयोगलाई गहिरो बनाउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। ऊर्जा संक्रमणलाई तीव्र पार्न, ऊर्जा सुरक्षालाई सुदृढ पार्न र दीर्घकालीन आर्थिक समृद्धिलाई समर्थन गर्न नवीकरणीय ऊर्जा र विद्युतीकरणको महत्वपूर्ण भूमिकालाई मान्यता दिनुभयो। यस सन्दर्भमा उहाँहरूले ऊर्जा सुरक्षा सम्बन्धी संयुक्त वक्तव्यलाई स्वागत गर्नुभयो। दुवै प्रधानमन्त्रीहरूले विस्तार भइरहेको आर्थिक साझेदारीलाई उल्लेख गरेर महत्वाकांक्षी सन्तुलित र पारस्परिक रूपमा लाभदायक व्यापक आर्थिक सहयोग सम्झौता सीईसीएको प्रारम्भिक अन्तिम रूप दिने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। उहाँहरूले अस्ट्रेलिया भारत सीईओ फोरमको नतिजा र दिनको शुरूमा आयोजित आर्थिक व्यापार रोडम्याप कार्यक्रमको छलफलको स्वागत गर्नुभयो। उहाँहरूले दुवै देशका व्यवसायहरूलाई प्राथमिकता क्षेत्रहरूमा नयाँ लगानी अवसरहरू अन्वेषण गर्न प्रोत्साहित गर्नुभयो। उहाँहरूले दुई देशहरूबीच शिक्षा सहयोगको निरन्तर विस्तारलाई पनि प्रकाश पार्नुभयो। भारतमा अस्ट्रेलिया

विश्वविद्यालयहरूको बढ्दो उपस्थिति र भविष्यका लागि तयार कार्यबल निर्माण नवप्रवर्तनलाई बढावा दिने र जनता जनता बीचको सम्बन्धलाई सुदृढ पार्न शैक्षिक साझेदारीको योगदानप्रति उहाँहरूले सन्तुष्टि व्यक्त गर्नुभयो। नेताहरूले अस्ट्रेलियाली समाजमा महत्वपूर्ण योगदान पुर्याएकोमा र दुई देशहरू बीचको जीवन्त पुलको रूपमा काम गरेकोमा अस्ट्रेलियामा रहेका जीवन्त भारतीय प्रवासीहरूको प्रशंसा गर्नुभयो।

यो प्रसारण हो आकाशवाणीको समय यस बेला दिउँसोको ठीक 3 बज्यो र अब सुनौ केही हिन्दी गीतहरू त प्रथममा राखिरहेछौ फिल्म एक्सन रिप्लेबाट श्रेया घोषालको आवाजमा शब्द इर्शाद खामिलको छ भने संगीत रहेको छ प्रीतमको

फ्लेम फोर्सबाट सुनौ केके र सुचित्राको आवाजमा। यो अघिल्लो गीत शब्द जावेद अख्तरको छ भने संगीत रहेको छ हरिश जयराजको।

प्रशान्त हिंगुलीको शब्द, कौशिक र आकाशको संगीत रचनामा। अब भने यहाँ समक्ष राखिरहेछौ कार्यक्रमको अन्तिम सांगीतिक कोशली, फिल्म 1920 लन्डनबाट। गुञ्जने आवाजहरू रहेको छ श्रीराम र अन्तर मित्रको।

0: हिन्दी फिल्मी गीतपछि अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। असम सरकारले आज दिसपुरमा राज्य विधानसभा प्रस्तुत असम बजेट 2026-27 राज्यको परिवहन र कनेक्टिभिटी नेटवर्कलाई सुदृढ गर्न एक महत्वाकांक्षी रणनीतिको घोषणा गरेको छ। बजेटले राज्यभरि सडक, रेल, पुल र हवाई सम्पर्क सुधार गर्ने उद्देश्यका साथ 55,000 करोड रुपियाँभन्दा अधिकको बुनियादी ढाँचा विकास परियोजनाहरूको रूपरेखा प्रस्तुत गरेको छ। प्रमुख घोषणाहरू मध्ये माजुली जोरहाट पुल हो, जुन डिसेम्बर 2027 पुरा गर्ने लक्ष्य राखिएको छ, जसले नदी द्वीप जिल्लालाई प्रमुख सम्पर्क बढावा प्रदान गर्दछ। सरकारले सेतु बन्धन योजना अन्तर्गत गान्धी घाटमा नयाँ बराक पुल स्वीकृत गर्ने पनि घोषणा गरेको छ। बजेटले प्रत्येक जिल्लाको लागि ब्रह्मपुत्र पुल सुनिश्चित गर्ने र क्षेत्रीय सम्पर्कलाई अझ बलियो बनाउने सरकारको दीर्घकालीन दृष्टिकोणलाई पुष्टि गर्दछ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले गुवाहाटी सेटेलाइट सिटी डेभलपमेन्ट अथोरिटीको स्थापनाको साथ गुवाहाटीको सहरी परिदृश्यलाई रूपान्तरण गर्न एक प्रमुख पहलको घोषणा गर्नुभएको छ, जसको उद्देश्य राज्यको राजधानीको वरिपरि योजनाबद्ध सेटेलाइट सहरहरूको नेटवर्क विकास गर्नु रहेको छ। सोसियल मिडिया प्लेटफर्ममा उक्त घोषणा साझा गर्नुहुँदै मुख्यमन्त्री श्री शर्माले गुवाहाटीको सहरीकरणको अर्को चरण द्रुत गतिमा विस्तार भइरहेको र बासिन्दाहरूको जीवनको समग्र गुणस्तरमा सुधार गर्न अन्तर सम्बन्धित सेटेलाइट टाउनसिप सिर्जना गर्नमा केन्द्रित हुने बताउनु भएको छ। मुख्यमन्त्री श्री शर्मा अनुसार गुवाहाटी सेटेलाइट सिटी डेभलपमेन्ट अथोरिटी असम सरकारको निकाय यी नयाँ सहरी केन्द्रहरूको विकासको योजना, डिजाइन र वित्त पोषणका लागि जिम्मेवार हुनेछ। मुख्यमन्त्री आत्मनिर्भर अभियान 2.0 अन्तर्गत एक महिना लामो उद्यमशीलता विकास कार्यक्रमको उद्घाटन कोक्राझार जिल्ला आयुक्त पङ्कज चक्रवर्तीले विनेश्वर ब्रह्मा इन्जिनियरिङ कलेजमा गर्नुभयो। उद्यमशीलता विकास कार्यक्रम जिल्ला प्रशासन कोक्राझारले जिल्ला उद्योग तथा वाणिज्य केन्द्रको सहयोगमा कार्यान्वयन गरिरहेको छ र बिबिई तालिम साझेदारको रूपमा सेवा गरिरहेको छ। सडक परिवहन तथा राजमार्ग मन्त्रालयले अरुणाचल प्रदेशमा सडक सम्पर्कलाई सुदृढ पार्न वर्ष 2026-27 लागि केन्द्रीय सडक र बुनियादी ढाँचा विकास कोष अन्तर्गत 611.17 करोड रुपियाँको 17 सडक परियोजनाहरूलाई स्वीकृत गरेको छ। मुख्यमन्त्री पेमा खाण्डुले यस स्वीकृतिको स्वागत गर्नुहुँदै राज्यको र बुनियादी ढाँचा विकासमा सहयोग गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी अनि केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीलाई धन्यवाद दिनुभएको छ। गृह मन्त्रालयको अन्तर मन्त्रालय केन्द्रीय टोलीले अरुणाचल प्रदेशको बाढ प्रभावित पूर्वी सियाङ र तल्लो सियाङ जिल्लाहरूको भ्रमण गरी हालैको बाढबाट भएको क्षतिको निरीक्षण गर्न र थप केन्द्रीय आर्थिक सहायताको आवश्यकताको मूल्याङ्कन गरेको छ। संयुक्त सचिव निष्ठा तिवारी अनि अरुणाचल प्रदेशका आपदा प्रबन्धन विभागका सचिव दानी सालुको नेतृत्वमा टोलीले क्षतिग्रस्त कृषि भूमि, पुल र सडक बुनियादी ढाँचाको निरीक्षण गर्नुका साथै जीर्णोद्धार कार्यको समीक्षा गरेको छ। राज्य आपतकालीन सञ्चालन केन्द्र का अनुसार विगत 24 घण्टामा अरुणाचल प्रदेशका 6 जिल्लामा बाढ, पहिरो र आँधीबेहरीका कारण घर, सडक, अन्नबाली र सार्वजनिक बुनियादी ढाँचामा अत्यधिक क्षति पुगेको छ। केन्द्रका अनुसार केही पनिर, माथिलो सियाङ, तिराप, चाकलाङ, पापुम, पारे र माथिलो सुबसिरी जिल्लामा बाढ, पहिरो, आँधीबेहरी र भारी वर्षासहित 20 घटना भएका छन्। लोहित जिल्लामा निर्माण स्थलमा गएको पहिरोमा बिहारका 2 मजदुरहरूको मृत्यु भएको छ भने 4 घाइते भएका छन्। त्रिपुराका मुख्यमन्त्री डाक्टर मनिक शाहले जिम्मेवार नागरिकका रूपमा समयमै कर तिर्ने करदाताहरूको प्रशंसा गर्नुहुँदै उनीहरूले राज्यको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनु भएको छ। अगरतलाको प्रज्ञा भवनमा त्रिपुरा राज्य कर विभागको स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो मन्तव्य पोख्नु भएको हो। उहाँले औपचारिक रूपमा त्रिपुरा इन्टिग्रेटेड नेटवर्क फर इन्फर्मेसन ट्र्याकिङ एन्ड रिस्क एनालिटिक्स ट्रुसिप एप र एक्साइज कनेक्ट डिजिटल प्रणालीको पनि शुभारम्भ गर्नुभयो। मुख्यमन्त्री श्री शाहले विगत 50 राज्य कर विभागको गौरवशाली यात्रामा यस दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा वर्णन गर्नुभयो।

असम सरकारको उच्च शिक्षा विभागका सल्लाहकारका रूपमा काम गरेका डाक्टर देवव्रत दासले त्रिपुरा विश्वविद्यालयको 11 औं स्थायी उपकुलपतिको रूपमा पदभार ग्रहण गर्नुभएको छ। उहाँले कार्यवाहक उपकुलपतिको रूपमा सेवा गर्दै आएका वरिष्ठ प्राध्यापक श्यामल दासबाट पदभार ग्रहण गर्नुभयो। पदभार ग्रहण गरेपछि डाक्टर दासले विश्वविद्यालयको विरासतलाई कायम राख्ने र त्रिपुराका जनता र विशेष गरी यसका विद्यार्थीहरूको आकांक्षा पूरा गर्ने आफ्नो प्रयास हुने बताउनु भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 3:45 मा समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार आदरणीय श्रोता, विश्वमा हामी कार्यक्रमको प्रतीक्षा साँझेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म सञ्चालिका सुप्रिनाको तर्फबाट। श्रोता, आजको विश्वमा हामी कार्यक्रममा सुनौ एक भारतीय र अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त फेसन डिजाइनर ऋतु बेरीको बारेमा केही जानकारीहरू।

भारत का एक प्रसिद्ध र अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त फ्यासन डिजाइनर हुन् ऋतु बेरी। उहाँ भारतीय फ्यासन उद्योगलाई विश्व मञ्चमा पुर्याउने अग्रणी डिजाइनरहरू मध्ये एक हुन्। ऋतु बेरीको जन्म नयाँ दिल्लीमा भएको हो र उहाँका पिता बलवीर सिंह बेरी सेनाका अधिकारी हुनुहुन्थ्यो र उहाँले दिल्लीको लेडी श्री राम कलेजबाट अर्थशास्त्रमा स्नातक गरेकी थिइन्। त्यसपछि उहाँले फ्यासन डिजाइनर तर्फ आफ्नो रुचि बढाउँदै नयाँ दिल्ली स्थित नेसनल इन्स्टिट्युट अफ फ्यासन टेक्नोलोजीमा भर्ना हुनुभयो। उहाँ नेसनल इन्स्टिट्युट अफ फ्यासन टेक्नोलोजीको पहिलो ब्याच जसमा मात्र 25 जना विद्यार्थीहरू थिए त्यहाँ उनी उत्कृष्ट छात्रा थिइन्। ऋतु बेरीले सन् 1990 आफ्नो फ्यासन ब्रान्ड अथवा लेबल सुरु गर्नुभयो। सुरुवाती दिनमा उहाँले आफ्ना साथीभाइ र आफन्तका लागि लुगा डिजाइन गर्न थाले। उहाँ प्यारिसमा आफ्नो कलेक्सन प्रदर्शन गर्ने पहिलो भारतीय फ्यासन डिजाइनर बने। उहाँको डिजाइनले भारतीय संस्कृति र आधुनिकताको उत्कृष्ट मिश्रण प्रस्तुत गरेका थिए। ऋतु बेरी फ्यासनको चर्चित फ्यासन ब्रान्ड जेन लुइस सेरको नेतृत्व गर्ने पहिलो एसियाली डिजाइनर बने, जुन भारतीय फ्यासन इतिहासको एउटा ठुलो उपलब्धि हो। सन् 2010 फ्रान्स सरकारले फ्यासन उद्योगमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई उच्च नागरिक सम्मान प्रदान गरेको थियो।

सन 2016 मा भारत सरकारको खादी वा ग्रामोद्योग आयोगले खादी कपडालाई विश्वभरि प्रवर्धन गर्न उहाँलाई सल्लाहकार नियुक्ति गरेका थिए। स्पेन सरकारले पनि उहाँलाई द लेडी अफ द अर्डर अफ सिभिल मेरिटबाट सम्मानित गरेका थिए। फ्यासन डिजाइन बाहेक ऋतु बेरी पुस्तक लेख्नमा पनि सक्रिय छन्। उहाँले 101 वे टु लुक योर बेस्ट र भारतकै सबैभन्दा महँगो पुस्तक मानिने फियर फ्लाई सहित 5 पुस्तकहरू लेखेका छन्। ऋतु बेरीले सन् 2004 विश्वव्यापी बवे चड्डासँग विवाह गरे र उहाँहरूको एक छोरी छिन् जसको नाम जिया हो। ऋतु बेरीले आफ्नो कडा परिश्रम र अनुपम सृजनशीलताका कारण भारतीय परम्परागत कपडा र कलालाई विश्वव्यापी लग्जरी फ्यासनको रूपमा स्थापित गर्न सफल भएकी छन्। फ्यासनको संसारमा ऋतु बेरीको प्रवेश एउटा साहसिक र दूरदर्शी कदम थियो। प्रतिष्ठित राष्ट्रिय फेसन प्रविधि संस्थामा अध्ययन गर्दा पनि उनले आफ्नो पहिलो फेसन संग्रह सुरु गरिन्। उनी प्यारिसमा आफ्नो संग्रह प्रदर्शन गर्ने पहिलो भारतीय डिजाइनर थिइन् जसले भारतीय फेसनको लागि इतिहास रच्यो। बेरीले भारतीय शिल्पकलाको प्रामाणिकतामा सम्झौता नगरी आफ्नो कामलाई अन्तर्राष्ट्रिय विलासितापूर्ण अनुभूति दिइन्। अलङ्करण गर्ने उनको नवीन तरिकाले मानिसहरूलाई आवाक मात्र बनाएनन् तर उनलाई आजको ग्ल्यामरसँग परम्परागत शिल्पकला संयोजन गर्न सक्षम डिजाइनर पनि बनायो। ऋतु बेरी केवल एक भारतीय डिजाइनर मात्र होइनन्, उनी एक विश्वव्यापी नाम हुन्। उनका सृजनाहरू केही ठूला सेलिब्रिटीहरू, राजनीतिक व्यक्तित्वहरू र राजपरिवारका सदस्यहरूले पनि लगाएका छन्। बलिउड स्टारहरूदेखि लिएर विश्वव्यापी प्रतिष्ठित व्यक्तिहरूसम्म उनका डिजाइनहरूले विश्वभरमा सबैभन्दा प्रतिष्ठित कार्यक्रमहरूमा आफ्नो बाटो बनाएकी छन्। ऋतु बेरीको यात्राले प्रमाणित गर्छन् कि जोश र दृढताले तपाईलाई जहाँ पनि लैजान सक्छ। उनले अवरोधहरू तोडिन्, विश्वव्यापी रूपमा आफ्नो छाप छोडिन् र भारतीय फेसनलाई पुनः परिभाषित गरिन्। उनको सफलताले हामीलाई सम्झाउँछ कि जब तपाईँ फरक हुने साहस गर्नुहुन्छ तब रचनात्मकता फस्टाउँछ। सपना पछ्याउने यो कोहीको लागि उनको कथा सरल छ। समर्पित रहनुहोस्, साहसी सोच्नुहोस् र कहिले सिक्नु नछोड्नुहोस्। कडा परिश्रम र मौलिकताले सधैँ जित्छ। यदि उनले यो गर्न सक्छिन् भने तपाईँ पनि गर्न सक्नुहुन्छ। यसरी हजुरहरू पनि अघि बढिरहनुहोस्, सफलताले हजुरहरूलाई पछ्याउनेछ। आजको विश्वमा हामी कार्यक्रममा श्रोताले सुन्नुभयो भारतका एक प्रसिद्ध र अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त फ्यासन डिजाइनर ऋतु बेरीको बारेमा केही जानकारीहरू। हवस् त श्रोता, आगामी अङ्कमा अन्य यस्तै विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छु। तबसम्मलाई म सुप्रिनालाई पनि बिदा दिनुहोस्। नमस्कार।

नमस्कार आदरणीय श्रोता, अहिलेलाई समय भएको छ कार्यक्रम विविध वार्ताको र हजुर समक्ष उपस्थित भइसकेकी छु म सञ्चालिका सुप्रिना। र आजको विविध वार्ताको कार्यक्रमलाई सुरु गर्न अघि सुनौ यो आधुनिक गीत।

गीत सुने पश्चात हजुरहरूलाई आजको विषयतर्फ लगिरहेछु र आजको विषय रहेको छ बर्खायाममा पहिरो जाने समस्या, यसको कारण अनि यसको रोकथाम बारे हजुरहरूलाई केही जानकारी गराइरहेछु। पहाडी क्षेत्र प्रकृतिले दिएको एक सुन्दर उपहार हो र प्रकृतिले दिएको उपहारसँग यहाँ हरेक वर्ष बर्खायाममा विभिन्न प्राकृतिक प्रकोपहरूको सामना पनि गर्नुपर्छ। बर्खायाममा पहाडी भेगमा निम्त्याउने सबैभन्दा ठूलो र विनाशकारी प्राकृतिक विपत्ति मध्ये पहिरो एक हो। लगातारको भारी वर्षाका कारण पहाडका ढिस्काहरू, माटो र ढुङ्गाहरू तल खस्ने प्रक्रियालाई पहिरो भनिन्छ। यसले हरेक वर्ष जनधनको ठूलो क्षति पुर्याउनका साथै कैयौं परिवारलाई विस्थापित पनि बनाउँछन्। बर्खायाममा पहिरो जानुको मुख्य कारण के हो त आउनुहोस् सुनौ। पहिलो कारण हो प्राकृतिक र मानव निर्मित दुवै कारणहरू जिम्मेवार छन्, जसलाई निम्न अनुसार वर्गीकरण गर्न सकिन्छ। अत्याधिक र लगातारको वर्षा, बर्खायाममा छोटो समयमा धेरै पानी पर्दा वा लगातार कैयौं दिनसम्म पानी परिरहँदा माटोभित्र पानीको दबाव बढ्छ। माटोले पानी सोच्ने क्षमता गुमाएपछि त्यो हिलो बनेर तलतिर बग्न थाल्छ अनि पहिरो जान सक्छ। अर्को छ हालका वर्षाहरूमा गाउँ गाउँमा डोजरको प्रयोग गरेर बिना प्राविधिक मूल्याङ्कन सडक खन्ने होडबाजी चलेको हुन्छ। यसरी जताभावी पहाड काट्दा पहाडको फेद कमजोर हुन्छ र बर्खामा पहिरो जाने डर हुन्छ। अर्को छ वन जङ्गलका रुखहरूमा जराले माटोलाई बलियोसँग समातेर राखेका हुन्छन्, तर दाउरा घाँस वा काठका लागि वन जङ्गल फाड्दा माटो नाङ्गो हुन्छ र पानीले सजिलै बगाएर लैजान्छ। अर्को छ भूकम्प आउनुको कारण पनि पहाडहरू भित्रभित्रै चर्किएका हुन्छन् र ती चर्किएका ठाउँहरूमा बर्खाको पानी पस्दा पहिरोको जोखिम बढ्न जान्छ।

र यसलाई रोकथाम र नियन्त्रणमा कसरी ल्याउन सकिन्छ त आउनुहोस् सुनौ। पहिलो, जस्तो प्राकृतिक प्रकोपलाई पूर्ण रूपमा रोक्न नसकिए पनि सही योजना र पूर्व तयारी मार्फत यसको जोखिम र क्षतिलाई निकै कम गर्न सकिन्छ। पहिलो हो वृक्षरोपण। पहिरो जान सक्ने भिरालो जग्गा र नदी किनारहरूमा व्यापक रूपमा वृक्षरोपण गर्नुपर्छ। गहिरो जरा जाने र माटो समात्ने खालका घाँस एवं बोट बिरुवा रोपेर भूक्षय रोक्न सकिन्छ। प्राविधिक रूपमा सही सडक निर्माण। पहाडमा सडक खन्दा डोजरको जत्ताभावी प्रयोग बन्द गर्नुपर्छ। सडक खन्दा निस्किएको माटो र ढुङ्गालाई जत्ताभावी भिरबाट खसाल्नु हुँदैन। अर्को छ पानीको उचित निकास। पहाडी सडक र बस्तीहरूमा पानी जम्न दिनु हुँदैन। बर्खाको पानी बगेर जाने सुरक्षित नालाहरूको व्यवस्था गर्नुपर्छ, ताकि पानी माटोभित्र पसेर जमिन कमजोर नबनोस्। अर्को छ पहिरो जाने सम्भावना भएका कमजोर भिरालो ठाउँहरूमा ढुङ्गा र जालीको पर्खाल वा कङ्क्रिटको पर्खाल लगाएर जमिनलाई आड दिनुपर्छ। पहिरोको उच्च जोखिममा रहेका बस्तीहरू पहिचान गरी बर्खायाम सुरु हुनु अघि नै उनीहरूलाई सुरक्षित स्थानमा सार्नुपर्छ। र अन्तमा के भन्न सकिन्छ भने बर्खायाममा पहिरो जानु एक नियमित र गम्भीर समस्या बनिसकेको छ। विकासका नाममा गरिने प्रकृतिको विनाश नै यसको प्रमुख कारण हो। पर्यावरणको सन्तुलन कायम राख्दै दिगो विकासको अवधारणा अपनाएर र पूर्ण तयारीका साथ अघि बढेमा मात्र पहिरोबाट हुने जनधनको क्षति कम गर्न सकिन्छ। सरकार, स्थानीय निकाय र नागरिक सबै मिलेर समयमै सचेतता अपनाउनु नै यस समस्याको सही समाधान हो। र आजको विविध वार्ताको कार्यक्रममा हजुरले सुन्नुभयो बर्खायाममा पहिरो जाने समस्या, कारण र यसको रोकथाम बारे केही जानकारीहरू। हवस् श्रोता, आगामी अङ्कमा पनि यस्तै विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छु। तर अहिलेलाई पनि घरिको काटाले हजुरहरूबाट बिदा माग्ने संकेत दिइसकेकोले गर्दा म सुप्रिना पनि हजुरहरूबाट बिदा चाहन्छु। नमस्कार।

0: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री श्री नरेन्द्र मोदी आफ्नो तीन देशहरूको भ्रमणको अन्तिम चरणमा आज अकल्याण्ड पुग्नु भएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमणले भारत अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारीको भविष्य अनुरूप नयाँ दिशा र बलियो आधार प्रदान गरेको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले वन्दे मातरमले स्वतन्त्रता सेनानीहरूको कतिपय पुस्ताहरूलाई साहस, त्याग र आशाका साथ प्रेरित गरेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री श्री अमित शाहले एक सुरक्षित समृद्ध सीमा क्षेत्र र एक सचेत समाज मिलेर देशलाई सुरक्षित बनाउन सकिने बताउनु भएको छ र केन्द्र सरकारले उच्च अल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तीन राष्ट्रहरूको भ्रमणको अन्तिम चरणमा आज अकल्याण्ड पुग्नु भएको छ, जहाँ उहाँलाई न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भव्य रूपमा औपचारिक स्वागत गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रेलियाको आफ्नो ऐतिहासिक अनि महत्वपूर्ण राजकीय यात्रा आधिकारिक रूपमा पूरा गर्नुभएको छ। यस भ्रमणले भारत अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारीको भविष्य अनुरूप नयाँ दिशा र बलियो आधार प्रदान गरेको छ। भ्रमणका क्रममा दुई देशबीचको कूटनैतिक, आर्थिक र सुरक्षा सम्बन्ध नयाँ उचाइमा पुगेको छ। एक रिपोर्ट।
1: यह बैठक इस बात का स्पष्ट संकेत देती है कि ऑस्ट्रेलिया की संसद में भारत ऑस्ट्रेलिया संबंधों को दोनों प्रमुख राजनीतिक दलों का व्यापक और मजबूत समर्थन प्राप्त है। रणनीतिक साझेदारी के प्रति अपनी प्रतिबद्धता को दोहराते हुए नेता प्रतिपक्ष ने प्रधानमंत्री नरेंद्र मोदी को ऑस्ट्रेलिया का सच्चा मित्र बताया। दोनों देशों के बीच संबंधों को प्रगाढ़ बनाने के महत्व को रेखांकित करते हुए उन्होंने कहा कि यह सहयोग राष्ट्रीय संप्रभुता की रक्षा और हिंद प्रशांत क्षेत्र में शांति, सुरक्षा तथा स्थिरता बनाए रखने के लिए अत्यंत महत्वपूर्ण है। शिखर वार्ता के प्रमुख निष्कर्षों के अनुरूप श्री टेलर ने शांतिपूर्ण उद्देश्यों के लिए भारत को ऑस्ट्रेलिया यूरेनियम के निर्यात का समर्थन किया। मेलबर्न से सुहास राम की रिपोर्ट के साथ समाचार कक्ष से जया भारती।
0: उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले वन्दे मातरमले स्वतन्त्रता सेनानीहरूको कतिपय पुस्ताहरूलाई साहस, त्याग र आशाका साथ प्रेरित गरेको बताउनु भएको छ। आज सिमला स्थित भारतीय उन्नत अध्ययन संस्थान आईआईएएसद्वारा आयोजित स्थायी प्रदर्शनी वन्दे मातरम एक यात्राको उद्घाटन अनि सरदार पटेलको दृष्टिकोण, एकीकरण, एकता र संघीयता सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभयो। राष्ट्रपति श्री राधाकृष्णनले सरदार वल्लभ भाई पटेललाई भावपूर्ण श्रद्धांजलि अर्पित गर्नुहुँदै भन्नुभयो, सरदार पटेलले एक राष्ट्र, एक संविधान र साझा राष्ट्रिय भविष्यको बलियो जग स्थापित गर्नुभएको छ।
2: Today, Bharat is marching confidently towards the vision set by our honorable Prime Minister, a Viksit Bharat by 2047. National integration, cooperative federalism and unity in diversity remain as relevant as ever. Sardar Vallabhbhai Patel ji believed for a rich, diverse country like India, a strong center was essential to maintain unity and security.
0: केन्द्रीय गृहमन्त्री अमित शाहले एक सुरक्षित समृद्ध सीमा क्षेत्र र एक सचेत समाज मिलेर देशलाई सुरक्षित बनाउन सकिने बताउनु भएको छ। उहाँले भन्नुभएको छ, पलायन रोक्न, रोजगार सिर्जना गर्न र जीवन्त ग्राम कार्यक्रम अन्तर्गत सरकारी कल्याणकारी योजनाहरूको शत प्रतिशत कार्यान्वयन सुनिश्चित गर्न प्रयास भइरहेको छ। उहाँले देशलाई पूर्ण रूपमा घुसपैठ मुक्त बनाउन सरकारले बलियो प्रणाली बनाइरहेको जानकारी दिनुभएको छ। श्री शाहले हिज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले वैज्ञानिक रूपमा सीमा बुनियादी ढाँचा विकासमा 400% वृद्धि गरेको बताउनु भएको छ।
3: विगत 12 एक वैज्ञानिक दृष्टिकोण के साथ सीमा सुरक्षा के लिए काम हुआ है। सबसे पहले बॉर्डर इंफ्रास्ट्रक्चर पर राजस्व खर्च होना, इसकी प्रायोरिटी चिन्हित करना और चिन्हित प्रायोरिटी पर इंफ्रास्ट्रक्चर को बढ़ाना। हम पीछे मुड़कर देखते हैं तो 2013 का बॉर्डर इंफ्रास्ट्रक्चर और आज के बॉर्डर इंफ्रास्ट्रक्चर में 400% का परिवर्तन है। बॉर्डर सुरक्षा

0: की पहली जो रिक्वायरमेंट थी बॉर्डर के इंफ्रास्ट्रक्चर को मजबूत करना, इसको सरकार ने बहुत अच्छे तरीके से किया है।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले सरकारले E85 इन्धन ल्याउने योजना बनाएको बताउनु भएको छ, जुन मानक E20 पेट्रोल भन्दा प्रति लिटर 20 रुपियाँ सस्तो हुनेछ। उहाँले भन्नुभयो E85 केवल वाहनहरूको लागि मात्र उपलब्ध हुनेछ जुन विशेष रूपमा यस इन्धनको प्रयोगको लागि डिजाइन गरिएको हो। एक निजी समाचार च्यानललाई दिएको अन्तर्वार्तामा पेट्रोलियम मन्त्री श्री पुरीले प्रस्तावित कदम उपभोक्ताहरूलाई आर्थिक राहत प्रदान गर्ने र साथसाथै सरकारको इथेनोल मिश्रण कार्यक्रमलाई अगाडि बढाउने उद्देश्य रहेको बताउनुभयो। केन्द्र सरकारले उच्च अल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरेको छ। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले इथेनल अल्कोहल भएको औषधिको लागि अनुसूची के अन्तर्गत लाइसेन्सको आवश्यकताबाट वर्तमान छुट समाप्त गरेको छ। मन्त्रालयले जारी गरेको सूचना अनुसार 30 मिलिलिटर भन्दा अधिक मात्रामा 12% भन्दा अधिक इथेनल अल्कोहल भएका सबै औषधिमा अब छुट दिने छैन। त्यस्ता औषधिले औषधि तथा प्रसारण सामग्री अधिनियम 1940 अन्तर्गत आवश्यक लाइसेन्स लिनुपर्नेछ। नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले दोस्रो पटक पनि 50% भन्दा अधिक विद्युतको माग स्वच्छ ऊर्जाले पूरा गरेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री जोशीले 6 जुलाईमा 50.2% बिजुली आपूर्ति नवीकरणीय स्रोतहरूबाट भएको बताउनु भएको छ। उहाँले यसलाई भारतको स्वच्छ ऊर्जा इकोसिस्टमको बढ्दो मजबुती र विश्वसनीयताको प्रमाणको रूपमा वर्णन गर्नुभयो। श्री जोशीले भन्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले सतत विकासलाई स्थायी अनि दृढताका साथ गति दिइरहेको छ। भारतीय रेलवेले सुरक्षा र परिचालन दक्षता बढाउनका लागि उत्तरी रेलवेको 680 किलोमिटर मार्गमा कवच तैनातीका लागि 206 करोड रुपियाँ स्वीकृत गरेको छ। यस परियोजनाको उद्देश्य उच्च घनत्व र रणनीतिक रूपमा महत्वपूर्ण मार्गहरूमा स्वदेशी सुरक्षा प्रणाली विस्तार गर्नु हो। रेल मन्त्रालयले भनेको छ कवच संस्करण 4.0 प्रावधान दिल्ली डिभिजनको रेवारी दिल्ली र सकुर बस्ती भटिण्डा खण्डहरूमा लागू गरिनेछ। यो प्रणाली खतरनाक घटनाहरू र रेल टक्करहरूमा सिग्नल पास रोक्न रेलवे सुरक्षालाई उल्लेखनीय रूपमा बढाउन तयार गरेको छ। मन्त्रालयले भनेको छ प्रणालीले रेलहरूको आवागमनको निरन्तर निगरानी गर्दछ। रेलवेले छत्तीसगढको रायपुरमा 250 इलेक्ट्रोनिक लोकोमोटिभहरूको लागि अतिरिक्त होमिङ सुविधाहरूको निर्माणको लागि 175 करोड रुपियाँ स्वीकृत गरेको छ। होमिङ सेट लोकोमोटिभको निर्धारित मर्मत, सुरक्षा निरीक्षण र यसको सुरक्षित र कुशल सञ्चालन सुनिश्चित गर्न समग्र मर्मतको लागि जिम्मेवार रहनेछ। रेल मन्त्रालयले भनेको छ यो परियोजना इलेक्ट्रोनिक लोकोमोटिभ फ्लिटको द्रुत विस्तार र नेटवर्कमा मालवाहक र यात्री परिचालन बढाउनको अनुरूप मर्मत बुनियादी ढाँचा बढाउनका लागि भारतीय रेलवेको चलिरहेको प्रयासको एक भागको रूपमा स्वीकृत गरेको हो। सोशल मिडिया प्लेटफर्म व्हाट्सएप युजर नेम फिचर लागू गर्ने विषयमा सरकारलाई आफ्नो प्रतिक्रिया बुझाएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्रालयका सूत्र अनुसार मेटाको स्वामित्वमा रहेको सोशल मिडिया प्लेटफर्मबाट हिजो राति जवाब प्राप्त भएको थियो र हाल यसको जाँच भइरहेको छ। यस महिनाको पहिलो दिनमा सरकारले मेटालाई भारतमा व्हाट्सएपमा युजर नेम फिचर लागू गर्ने विषयमा सूचना जारी गरेको थियो। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री श्री नरेन्द्र मोदी आफ्नो 3 देशहरूको भ्रमणको अन्तिम चरणमा आज अकल्याण्ड पुग्नु भएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमणले भारत अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारीको भविष्य अनुरूप नयाँ दिशा र बलियो आधार प्रदान गरेको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले वन्दे मातरमले स्वतन्त्रता सेनानीहरूको कतिपय पुस्ताहरूलाई साहस, त्याग र आशाका साथ प्रेरित गरेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री श्री अमित शाहले एक सुरक्षित समृद्ध सीमा क्षेत्र र एक सचेत समाज मिलेर देशलाई सुरक्षित बनाउन सकिने बताउनु भएको छ र केन्द्र सरकारले उच्च अल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरे